0: 11 AM. This time check is brought to you by
1: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. Bank Al Habib. Rishta bharose ka.
2: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی
3: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز جی اے ایف ایم 88 کی آواز
2: جی اے ایف ایم 88 نیٹورک سندھ کی آواز
0: It's 11 AM. This time check is brought to you by
1: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. बैंक अल हबीब, रिश्ता भरोसे का।
4: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज। अब आप सुनेंगे जीए एफएम

0: जनाब आज इस सेगमेंट में मैं पूछने वाली हूँ आपसे कुछ सवालात, इनके आपने मुझे बताने हैं जवाबात। तो सबसे पहले आपसे पहला सवाल, सबसे ज्यादा आम की पैदावार किस मुल्क में की जाती है, किस कंट्री में होती है? सबसे ज्यादा आम की पैदावार कहाँ की जाती है? अगर आपको मालूम है इस सवाल का जवाब, आप डायल कर सकते हैं 03136615688। SMS के लिए मोबाइल के राइट मैसेज ऑप्शन में MP के लिखना है कि स्पेस देना है, नाम और पैगाम लिखकर रवाना करना है 8881 पर। गोट मीर शेर खान तालपुर से, मीर अला रिनो खान तालपुर। आपका शो वेरी वेरी नाइस है, सलाम आपको। वालेकुम अस्सलाम, सेम टू यू अदा, थैंक यू। अच्छा जी, ये हमारे साथ हैं प्यार अली जरवार बाजी, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, दुआओं के लिए बहुत शुक्रिया, जजाकल्ला। ओ बाजी इतनी लंबी छुट्टी, अच्छा मेरी छुट्टियों पे मट्टी डाले। आगा मैसेज रीड करती हूँ। बाजी दो मसले हैं, उनका हल बताना। ओके ये मैंने कब से ये काम स्टार्ट किया है, मसले हल करने वाला। हाँ बाजी, जब हम नमाज पढ़ने का सोचते हैं ना, तो कुछ ना कुछ हो जाता है, जैसे कि शॉप पर कस्टमर्स आ जाते हैं, या फिर दिल घबराता है, घबराहट सी होने लगती है। तो इस सवाल का जवाब मैं आपको ये वाला सवाल दूंगी कि ये जवाब दूंगी। मौजिन ने अल्लाह अकबर कहा, बाबा जी ने पकोड़ों की कढ़ाई के नीचे शोर मचाते चूल्हे को बंद किया, बोले दोस्तों थोड़ा सा इंतजार कर लो, बुलावा आ गया है, हाजिर लगवा के आता हूँ। और बाबा जी जो है जल्दी में चले गए, दो तीन कस्टमर आए थे, वो बुड़बुड़ाते हुए वापिस चले गए। जब बाबा जी नमाज पढ़ के वापिस आए, तो मैंने उन्हें कहा कि बाबा जी आपके दो तीन कस्टमर चले गए हैं, तो उन्होंने ये बात नजरअंदाज कर दी। मैंने कहा कि रिस्क हलाल की कोशिश भी तो इबादत है, आप कस्टमर के को फ्री करके भी नमाज पढ़ सकते थे। तो बाबा जी मुस्कुराते हुए बोले, मेरे मालिक ने कितनी मोहब्बत से फलाह की तरफ बुलाया है, मैं रिस्क की कमी की गर्ज से रुक कर फलाह का मौका नहीं गंवाना चाहता था, रिस्क तो मिलता रहा है, मिलता रहेगा, लेकिन कभी उसकी आवाज पर लपक कर तो देखो। तो मैं आपको जस्ट यही कहूंगी कि रिस्क तो हर दरवाजे पर अपने वक्त के मुताबिक पहुंच जाता है, मगर फलाह की आवाज किसी किसी के दिल पे दस्तक देती है, कई कान इसे करीब से भी नहीं सुन पाते। तो आप दुआ ये किया करो कि अल्लाह ताला आपको वो दिल दे दे जिस पर ये आवाज दस्तक दे। ये अल्लाह की मोहब्बत की आवाज है। बहुत से लोगों के जो है कानों में ये आवाज पड़ती है, लेकिन वो उन्हें नजरअंदाज कर देते हैं। मेरी आपसे रिक्वेस्ट यही है, नेक्स्ट आपने ऐसा हरगिज नहीं करना है, क्यों? जब आप लौटाना होगा ना ये कर्ज आपको, तो आपके हाथ खाली होंगे, फिर आप कैसे ये वाला मामला क्लियर करेंगे? और रब की पकड़ इंसान की अगर एक मिनट में निकाल देती है, तो हम नहीं चाहेंगे कि आप रब की पकड़ में आए। फराइज की अदायगी में कोताही नहीं करनी है। और आप कहते हैं एक मौजिज बंदा शॉप पर बैठता है, वो बड़ी उम्र का है, गवर्नमेंट जॉब से रिटायर्ड है, लेकिन अपने आप को बहुत ही हॉनेस्ट पढ़ा लिखा समझता है, सिर्फ आना नहीं छोड़ता। बाजी आना नहीं छोड़ता, और उनकी वजह से अच्छे खासे मेहमानों ने आना छोड़ दिया है हमारी शॉप पर। उसका कोई हल निकालो बाजी, आने वाले मेहमान से अच्छा सलूक नहीं रखता। चले जी, कोशिश किया करें हल्के पुल्के अंदाज में, जैसे हम आपको छोटे छोटे वाकयात सुनाते हैं ना, जिससे आपको बहुत कुछ सीखने का मौका मिलता है। तो अगर ये ओल्ड एज आपकी शॉप पर आते हैं, तो आप इनसे ऐसे ही अच्छे अच्छे वाकयात शेयर किया करें, उनकी भी तसीह होगी, गैर महसूस तरीके से उनकी इसलाह हो जाएगी। और प्रॉब्लम ये है कि वो आपके गेस्ट हैं, उन्हें आप ये तो नहीं ना कह सकते कि बात सुनो, खबरदार दोबारा हमारी शॉप पर नहीं आना। ये उनकी दिल आजारी होगी, और जो आपको सख्त ना पसंद है, आप अपने काम में मसरूफ रहा करें, आपका फोकस अपने काम पर होना चाहिए। जनाब बहुत शुक्रिया, आपके दो मसले आई डोंट नो हल हुए या नहीं, میں نے جو میری کم فہم عقل کے مطابق آنسر تھے وہ آپ کو بتائے ہیں. سب سے زیادہ آم کی پیداوار کس کنٹری میں, کس ملک میں کی جاتی ہے؟ پوری دنیا میں سب سے زیادہ آم کی پیداوار کس ملک میں ہوتی ہے, کہاں کی جاتی ہے, یہ آپ نے مجھے بتانا ہے. اور یہ بتانے کے لیے ڈائل کرنا ہے 0313-66-15688. میں آپ کی کالز کی جانب کرتی ہوں. مو السلام علیکم.
1: السلام
0: جناب, ویلکم کہیں گے. کون بات کر رہا ہے؟ ادا, سب سے زیادہ آم کی پیداوار کس ملک میں کی جاتی ہے؟
1: انڈیا.
0: پکی بات ہے؟ سوچ لیں, غلط جواب تو نہیں ہے.
1: نہیں نہیں, پکی بات ہے.
0: اوکے ادا, آپ کا آنسر بالکل رائٹ ہے. تھینک یو سو مچ, آپ شامل پروگرام ہوئے. اوکے جی, انڈیا پڑوسی ملک ہے نا, جو ہندوستان بھی کہا جاتا ہے جس سے. تو یہ رائٹ آنسر ہمیں ادا اقبال نے دیا ہے. اچھا, اب آپ نے مجھے یہ بتانا ہے دنیا کے کس ملک میں سب سے زیادہ ہوائی اڈے ہیں, یہ آپ نے مجھے بتانا ہے. اوکے, اگر آپ کو معلوم ہے سوال کا جواب, موبائل کے رائٹ میسج آپشن میں ایم پی کے لکھنا ہے, ایک اسپیس دینا ہے, نام اور پیغام لکھ کر روانہ کرنا ہے 8881 پر. آپ کی کالس کو بھی شامل پروگرام کریں گے. اگین لائف کال نمبر بتا دیتے ہیں 0313-66-15688. دنیا کے کس ملک میں سب سے زیادہ ہوائی اڈے ہیں؟ اوکے جی, یہ آپ نے ہمیں بتانا ہے. السلام علیکم.
1: سلام
0: جناب, ویلکم کہیں گے. کون بات کر رہا ہے؟
1: سب سے پہلے اپنی بیٹی کے لیے دعا, اللہ آپ کے دامن میں من پسند خوشیاں ڈالے اور آپ کو فکر و امان و پناہ میں رکھے. جتنی بھی آپ کی زندگی ہے خدا اس میں خوشیاں خوشیاں بھر دے.
0: آمین, جزاک اللہ.
1: میں نام آپ کو اپنا بتاؤں گا, آپ کی آواز جو ہے وہ کتنی بھی بھیڑ میں آپ دیتی رہیں بولیں تو آپ کی آواز مطلب صاف اور کلیئر آئے گی کہ یہ میرے بیٹی کی گلناز کی آواز ہے.
0: بہت شکریہ جناب آپ کا, اس نے سماتے. آپ نے آئی تھنک سکھر سے کال کی ہے شاید. سوری انکل, میں آپ کا نام بھول گئی تھی. آپ کو خوش آمدید کہتے ہیں, کافی عرصے بعد آپ نے ہمیں جوائن کیا. کیا حال ہیں آپ؟ ٹھیک ہیں؟
1: بس دعائیں آپ سے ٹھیک ہی. آپ دعا کیا کریں, زمانہ ہے, دنیا ہے, اس کے کافی کچھ مسائل ہیں, تکلیفیں ہیں, ان کو سیلیبریٹ کرنا پڑتا ہے, آگے پیچھے ہو جاتے ہیں. اور سچے لوگ جو تکلیفوں میں ہی ہوتے ہیں وہ آپ کو معلوم ہے,
0: اس میں کوئی شک نہیں ہے. اور میں جسٹ آپ سے یہی کہوں گی کہ ہر مشکل کے بعد آسانی ہے. جب بھی میں بہت زیادہ مطلب ڈاؤن ہو رہی ہوتی ہوں تو مجھے یہ آیت یاد آ جاتی ہے, ایک نئی انرجی مل جاتی ہے. میں آپ سے یہی کہوں گی, ہر مشکل کے بعد آسانی. آپ کی زندگی میں ڈھیروں آسانیاں رہتے ہیں, انشاءاللہ جلد آئیں گی. اللہ تعالیٰ سے ہمیشہ اچھی امید رکھیں.
1: بالکل آئیں گی. میں نے جو آپ کا پہلا تھا, زندگی بیٹی, زندگی ایک نعمت ہے, زندگی سبق ہے, زندگی سکھاتی ہے, لیکن اس کو پہچاننے والے لوگ ہونے چاہیے. زندگی سفر کا راستہ بتاتی ہے, زندگی سبق دیتی ہے, اس میں کافی کچھ مطلب راستے بتاتی ہے. زندگی آزمائش ہے, لیکن زندگی خوشیوں کا نام تو نہیں ہے, زندگی دکھوں کا نام ہے. اگر دکھوں کا آپ نے قدر کر لیا تو آپ نے زندگی کو سمجھ لیا, اور زندگی میں جو کچھ آپ نے پایا ہے اس سے سیکھتے جائیں گے. زندگی کچھ دینے کا نام ہے, لینے کا نام نہیں ہے.
0: بے شک جناب, بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, لیکن مجھے بریک بھی لینا ہے. تھینک یو سو مچ, آپ اپنا خیال رکھیے گا.
1: اللہ آپ کو سلامت رکھے, خوش رہیں, آباد رہیں. استاد رحیم رجمار حبیب پور شکار پور والے کو میں سلام کرتا ہوں, اللہ اس کو سلامت رکھے, آپ سلامت رہیں. السلام علیکم.
0: جزاک اللہ خیر, تھینک یو سو مچ جناب, بہت شکریہ, ڈھیروں ڈھیر بیسٹ وشیز آپ کے لیے بھی. اور بریک پہ جانے سے پہلے سوال کا جواب ہم ہی بتاتے چلیں, کیونکہ ہمارے سینئر لسنر تھے, مناسب نہیں لگا ان کی بات کٹ کی جائے. تو میں نے پوچھا تھا دنیا کی کس ملک میں سب سے زیادہ ہوائی اڈے ہیں. یہ ملک ویسے میں, اگر آپ مجھے آنسرز دیتے تو میں آپ کو تھوڑا بہت جو ہے نا اشارتاً بتاتی ہے ملک آج کل بہت زیادہ نیوز میں ہے. جب بھی آپ ٹیلی ویژن پہ نیوز چینل لگائیں گے اس ملک کا نام آپ کے کانوں میں لازمی آئے گا. امریکہ کہتے ہیں اس ملک کو جہاں دنیا میں سب سے زیادہ ہوائی اڈے ہیں. تو جناب یہ ہے رائٹ آنسر اور بریک ٹائم ہے. بریک کے بعد دوبارہ سے ہم اور آپ پھر سے